नमस्कार, यो आकाशवाणी गुवाहाटी हो। समाचार सुन्नुहोस् दीपामणि शर्माबाट। असम सम्झौता कार्यान्वयन तथा सीमा सुरक्षा विकास मन्त्री अतुल बोराले हिजो विधानसभामा बताए अनुसार असमसँगको बङ्गलादेशी सिमानाको 38.959 किलोमिटर अझै खुला छ। मन्त्रीले असम सम्झौता कार्यान्वयनमा सेवानिवृत्त न्यायाधीश विप्लव कुमार शर्माको प्रतिवेदनको सिफारिसहरू कार्यान्वयन गर्न सरकारले कदम चालेको बताए। एक प्रश्नको जवाब दिँदै श्रीवास्तवले असम सङ्घीको सिमानाको कुल लम्बाइ 5 किलोमिटर, यसको धुबुरी जिल्लामा 30.370 किलोमिटर, दक्षिण सालमरा मान्कासार जिल्लामा 4.233 किलोमिटर र श्रीभूमि जिल्लामा 4.35 किलोमिटर सिमाना बिना फेन्सिङ भइरहेको छ। असम सम्झौता धारको कार्यान्वयन बारेमा श्री वास्तवले भने कि सेवानिवृत्त न्यायाधीश विप्लव कुमार शर्माको प्रतिवेदनको सिफारिसबाट एनडीए सरकारको कार्यालयमा रूपायण गरिनेछ। राज्यको विभिन्न ठाउँबाट संग्रह गरेको वनज राजस्व अहिलेबाट सम्पूर्ण डिजिटल पद्धतिले संग्रह गरिनेछ भनेर वन र परिवेश मन्त्री जयन्त मल्ल बरुवाले प्रकाश गरेका छन्। खानापाडाको असम प्रशासनीय प्रसाधिकरण महाविद्यालय

विद्यालयमा हिजो साँझ वन र जीएसटी विभागका अधिकारीहरूसित एउटा पर्यालोचना बैठकमा अध्यक्षता गरेर मन्त्रीले भन्दछन् कि राज्य संग्रहको क्षेत्रमा कुनै मानिसको सिधै हस्तक्षेप रहने छैन। राज्यमा वनज राज्य संग्रह व्यवस्थालाई धेरै स्वच्छ, गतिशील र दुर्नीतिमुक्त पार्ने लक्ष्यले यस्ता व्यवस्था ग्रहण गरिएको छ भनेर श्री मल्ल बरुवाले भन्दछन् कि अनलाइन व्यवस्थाले संग्रह गरेको राजस्व सिधै सरकारी कारागारमा जम्मा हुन्छ। मन्त्रीले साथै भन्दछन् कि इमान्दारीपूर्वक कर तिर्नका स्थानीय व्यवसायीहरूले राष्ट्रिय सडक मार्गमा अनावश्यक अवरोध र सामना नगर्ने कुरा सुनिश्चित पार्नलाई उपायहरू अपनाएको पनि बताए। राज्य सरकारले रविन्द्र भवन मरम्मतको काम चाँडै सम्पन्न पारी केही व्यवस्था लिएका छन् भनेर सांस्कृतिक मन्त्री विमल बोराले प्रकाश गरेका छन्। मन्त्रीले हिजो यस विषयमा लोकनिर्माण र सांस्कृतिक विभागका अधिकारीहरूसित बैठकमा मिलित हुन्छन् र प्रेक्षागृहको सामाजिक अवस्थाको जानकारी पनि लिन्छन्। श्री बोराले प्रेक्षागृहको चाँडै सांस्कृतिक कार्यहरूको लागि उपयोगी पार्नलाई विषयहरूलाई निर्देश दिएका छन्। उहाँले साथै पानी पस्ने र एसीको नियन्त्रण व्यवस्था, लाइट जेनेरेटर, शब्द व्यवस्थाहरूको मरम्मत, सीमाको बेरा निर्माणहरूको कार्य चाँडै सम्पूर्ण पार्नलाई लोकनिर्माण विभागका कर्मचारीहरूलाई निर्देश दिएका छन्। भारतीय मौसम विभागले जानकारी दिए अनुसार आज साथै आउने 3-4 दिनमा गुवाहाटी महानगर साथै केही स्थानहरूमा हावा बतासको साथै हुन्डरी आउने सम्भावना छ। विभागले दिएको जानकारी अनुसार महानगरका साथै निकै एउटा जिल्लामा 6 सेन्टिमिटरसम्म हावापानी हुने सक्छ र पानी जम्मा भएर धेरै असुविधाहरूको सृष्टि हुन साथै बाढ समस्याले यानवाहन चलाचलमा असुविधाको सृष्टि पार्नेछ भनेर प्रकाश गरेका छन्। जिल्ला प्रशासनले परिस्थिति निरीक्षण गरिरहेका साथै सबै प्रकारको जरुरी व्यवस्थाहरू सक्रिय गरी राखिएका छन्। असम राज्यिक दुर्योग व्यवस्थापना कर्तृपक्षले गुवाहाटी महानगरका बासिन्दाहरूलाई सतर्क भइरहन आह्वान जनाएका छन्। यो समयमा अरुणाचल प्रदेश, नागाल्यान्ड, मिजोरम, त्रिपुरा र मणिपुरका कुनै भागहरूमा पनि पानी पर्ने सम्भावना छ भनेर मौसम विभाग केन्द्रले जानकारी दिएका छन्। फिफा विश्वकप फुटबल प्रतियोगितामा फ्रान्स र मोरक्को पहिलो क्वार्टर फाइनलमा सम्मुखीन हुनेछन्। खेल भारतीय समयअनुसार आज राति 1:30 अनुष्ठित हुनेछ। भोलि भारतीय समयअनुसार रात्रि 12:30 हुनुपर्ने दोस्रो क्वार्टर फाइनलमा स्पेन बेल्जियमको सम्मुखीन हुनेछन्। सुन्दै हुनुहुन्थ्यो समाचार, अहिलेलाई पूरा भयो।

0: 1.6 MHz मा सम्पूर्ण श्रोताबिन्दलाई फेरि एकपल्ट हाम्रो कार्यक्रममा हार्दिक स्वागत छ। श्रोताबिन, कार्यक्रमको सुरुवातमा आउनुहोस् त सुनौ रोजगार समाचार। स्टेट ब्याङ्क अफ इन्डियामा रिक्त भएका 49 स्पेसियलिस्ट अफिसर पदको निम्ति आवेदन मागिएको छ। एसिस्टेन्ट म्यानेजर ल पदका संख्या, मासिक वेतन 48,480 रुपियाँबाट 85,920 सम्म, साथै अरू अरू बोनसहरू रहनेछ। प्रार्थीको उमेर 25 बाट 32 वर्षभित्र हुनुपर्दछ। डेपुटी म्यानेजर ल पदको संख्या 29, मासिक वेतन 68,820 रुपियाँबाट 93,960 रुपियाँसम्म, साथै अरू अरू बोनसहरू रहनेछ। प्रार्थीको उमेर 25 वर्षदेखि 35 वर्षभित्र हुनुपर्छ। दुवै पदको क्षेत्रमा प्रार्थी स्नातक साथै आइनको डिग्री रहेको हुनुपर्दछ अथवा आइनका स्नातक पनि हुनुपर्दछ। विस्तृत जानकारीको निम्ति आवेदनको वेबसाइट छ sbi.bank.in र आवेदनको अन्तिम मिति आगामी 14 जुलाई। असम लोकसेवा आयोगले असम सरकारका भूतत्त्व र खनन विभागमा रिक्त भएका 11 एसिस्टेन्ट जियोलोजिस्ट पदको निम्ति आवेदन जनाएका छन्। मासिक वेतन 30,000 रुपियाँबाट 110,000 सम्म, साथै 12,700 रुपियाँ ग्रेड पे र अरू अरू बोनसहरू रहनेछ। पार्थी जियोलोजी अथवा एप्लाइड जियोलोजी विषयमा पोस्ट ग्रेजुएट डिग्री रहेको हुनुपर्दछ। प्रार्थीको उमेर 21 वर्षबाट 38 वर्षभित्र हुनुपर्दछ। विस्तृत जानकारीको निम्ति आवेदनको वेबसाइट छ tgm.assam.gov.in। आवेदनको अन्तिम मिति आगामी 15 जुलाई। रोजगार समाचार यति नै हो। श्रोताहरूले हाम्रो कार्यक्रम सुन्दै हुनुहुन्छ आकाशवाणी गुवाहाटीको महाबाहु शाखाबाट। श्रोताबिन, कार्यक्रममा अब प्रस्तुत छ आज बिहिबार युवा कार्यक्रम। यसै कार्यक्रम अन्तर्गत आउनुहोस् त सुनौ भानु सांस्कृतिक कृष्टि सङ्घका युवाहरूले प्रस्तुत गरिया एक युवा कार्यक्रम। कार्यक्रमको सञ्चालना छ भार्गव शर्माको। त आउनुहोस् त सुनौ यो युवा कार्यक्रम।
1: हजुरहरू सबैलाई स्वागत छ। हामी भानुजति कृषि सङ्घ रौताबाट युवा कार्यक्रम लिएर हाजिर भएका छौँ। हामीसँग किबोर्डमा हुनुहुन्छ जनक पोखरेल, ढोलकीमा हुनुहुन्छ राजेश थपलिया, साथमा हुनुहुन्छ पवन उपाध्याय, टिकामाया देवी र म भार्गव शर्मा। लौता श्रोतागण, अब हाम्रो कार्यक्रम सुरु गरौँ। थालनीमा सुन्न पाउनुहुनेछ एउटा सुरिलो भजन, गाउँदै हुनुहुन्छ जनक पोखरेल।

सबै श्रोताबिन्दलाई हाम्रो नेपाली कार्यक्रममा म दीपामणि शर्मा हार्दिक स्वागत जनाउँदै आरम्भ गर्न जाँदैछु आजको हाम्रो कार्यक्रमहरू। श्रोताबिन, हाम्रो यो कार्यक्रम प्रसारित भइरहेको छ मिडियम एपको 411.5 मिटर 729 किलो हर्ट साथै 100

0: हजुरहरूले जनक पोखरेलबाट भजन सुन्नुभयो। अब पालो कविताको आयो। कविता वाचन गर्दै हुनुहुन्छ टिकामाया देवी।
1: कविताको शीर्षक रहेको छ काँसको फुल। कहिले गर्दैन भुल काँसको फुल, समयमा आफै फुल्छ आफै झुल्छ। शरद आगमनको वार्ता दिन्छ, एकान्तमा बसेर आनन्द लिन्छ। कसैले नहेरिनी नहेरोस्, कसैले नदेखिनी नदेखोस्, कसैले आदर नगरिनी नगरोस्, कसैले देउतालाई नचढाइनी नचढा आनन्द लिन्छ। कसैले नहेरिनी नहेरोस्, कसैले नदेखिनी नदेखोस्, कसैले आदर नगरिनी नगरोस्, कसैले देउतालाई नचढाइनी नचढाओस्। उसको काम फुल्ने हरियाली डुल्ने, सधैँ आकाश छुने रहर, घाम पानीको ठहर, जुनेलीसँग हातेमालो गर्दै घुम्ने मन ताराको सहर। काँसको फुल कहिले गर्दैन भुल, बतासँगै उडी उडी रोप्दै जान्छ आफ्नो मूल।
0: कविता वाचनपछि अब सुन्नुहोस् राजेश थपलियाबाट हाम्रा प्रिय कलाकार जुबिन गार्गले गाएको नेपाली गीत।
2: यो गीत चाहिँ म हाम्रो प्यारो दाजु जुबिन दालाई डेडिकेट गर्न चाहन्छु। जय जुबिन दा।